0: Hits FM 91.2.
1: फुटबल सीजन आयो अब एक्साइटमेंट टीवी में मात्र होइना घर भित्र महसूस हुन्छ
2: यो फुटबल सीजन हेर्नुहोस् चीयर गर्नुहोस् र अपग्रेड गर्नुहोस् टुगेदर विथ Samsung मिनी एलईडी टीवी Samsung Vision AI TVs na paunuhos. Sound bar matra ru 9999 ma. Ya 12 mahina sammako net TV packet sangai nishulka World Cup live subscription. Sathai 25% sammako discount ra 24 mahina sammako EMI.
1: Shartaru lagu hune chan.